यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। विकसित असमको ढाँचा निर्माणको निम्ति राज्य सरकारले इन्फ्रा भिजनको अंशको रूपमा आउँदो 5 वर्षमा असममा विभिन्न गुरुत्वपूर्ण ढाँचाहरूको योजना रूपायण गर्नको निम्ति 50,000 करोड रुपियाँको विनियोगमा राज्य मन्त्रीसभाले अनुमोदन जनाएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको अध्यक्षतामा हिजो अनुष्ठित मन्त्रीसभाको बैठकमा यो सिद्धान्त ग्रहण गरिएको हो। यो बैठकमा स्वच्छ शक्तिको तर्फ अग्रसर भएको निम्ति ग्वालपाडाको राक्षसिनी पहाडमा 30 मेगावाट शक्ति सम्पन्न सौर योजनाको निम्ति 500 बिघा भूमि प्रदान गर्ने पनि सिद्धान्त ग्रहण गरिएको छ। त्यसरी नै चन्द्रपुर, सोनापुर र चापर लगायत राज्यका विभिन्न क्षेत्रका कतिपय क्षेत्रमा असम औद्योगिक विकास निगमलाई 1,074 बिघा भूमि प्रदान गर्नका साथै धेमाजीमा दुग्ध योजनाको निम्ति 27 बिघा भूमि प्रदान गर्ने सिद्धान्त लिएको छ। चा बगानहरू क्रय विक्रयको क्षेत्रमा पनि कतिपय नीति निर्देशनाहरूलाई अनुमोदन गरिएको छ। नेपालमा गत बुधबार भएको आकस्मिक उलाउपछि त्रिशुली 3A लगायत जलविद्युत प्रकल्पहरूको सुरुङ्गमा आबद्ध भएका

कतिपय मानिसहरूलाई उद्धारको निम्ति अभियान तीव्र गरिएको छ। भारत र चीनका विशेषज्ञ लगायत उद्धारकारी टोलीहरूले मानिसहरूसँग जोगाजोगको चेष्टा चलाइरहेका छन्। तैपनि हालसम्म सुरुङ्गभित्र देखिन कुनै पनि सहानुभूति प्राप्त भएको छैन। अहिलेसम्म नापत्ता भएका 2500 मानिसहरूभित्र कतिपय मानिसहरू जलविद्युत योजनाका कर्मी थिए भनेर सन्देह गरिएको छ। देशको यो दुर्योगमा कम्तीमा पनि 794 जना मानिसहरूको मृत्यु हुनुको साथै 2500 अधिक मानिसहरू बेपत्ता भएका छन्। तिब्बतमा सरकारी तथ्य अनुसार 16 जना मानिसहरूको मृत्यु हुनुका साथै 546 जना मानिसहरू बेपत्ता भएका छन्। उद्धारकारी टोलीले नेपालको उलाउमा प्रभावित 8 जिल्लादेखि शवहरू उद्धार गरेका छन्। त्रिशुली खोलामा हिजो नयाँ आएको उलाउले मध्य नेपालको एउटा झुन्डिएको दलङलाई बगाएको छ। यता नेपालको विदेशी उलाउमा आबद्ध राज्यका 8 जना मानिसहरू हिजो सुरक्षित रूपमै देशमा फर्किएका छन्। काठमाडौँदेखि विमानमा यी मानिसहरूलाई सिलगढी सीमा छेउ ल्याइएको थियो र त्यसपछि धुबडी प्रहरीले सिलगढीदेखि असमलाई ल्याएका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो सांबादिकहरूसँग राज्य सरकारको अज्ञातमै नेपालमा असमका अरू धेरै मानिसहरू आबद्ध भएको सम्भावनालाई व्यक्त गर्नुभएको छ। राज्य सरकारले नशालु द्रव्य हेराफेरी र अपराधमूलक कार्यकलाप विरुद्ध तीव्र अभियान जारी राखेको छ। आउँदो 2 र 3 सितम्बरमा देरगाउँमा अनुष्ठित हुने प्रहरी अधीक्षकहरूको सम्मेलनमा नशालु द्रव्य हेराफेरी प्रतिरोधक मूल विषयको रूपमा लिइनेछ भनी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो दिसपुरमा उल्लेख गर्नुभएको छ। असम साहित्य सभाको उद्योगमा सजाति मैत्रीबन्धन उपसमिति, तिनसुकिया जिल्ला साहित्य सभा तथा लिडु साहित्य सभाको सहयोगमा लिडु रेलवे रङ्गमञ्चमा 2 दिने अनुष्ठित असम जनगोष्ठीय समन्वय सम्मेलनको हिजो अन्त परेको छ। टिङकाङ समजिल्लाको प्रशासनको उद्योगमा र राजगढमा डाक्टर भूपेन हाजरीका समन्वय क्षेत्रको सहयोगमा आउँदो 7 सितम्बरमा 2 दिने कार्यक्रमले सुधाखण्डको जन्म शतवार्षिकी समारी समापन समारोह आयोजन गर्ने सिद्धान्त ग्रहण गरिएको छ। मध्य माजुलीकै कलाकार समाजको उद्योगमा आयोजित असम शिशु भावना समारोह 2027 परिप्रेक्ष्यमा हिजो भावना टोली र उद्यापन समिति बीच एउटा चुक्तिमा हस्ताक्षर भएको छ। भोगपुर सत्रको अतिथिशालामा यस उपलक्ष्य आयोजित कार्यक्रममा उद्यापन समिति र मध्य माजुली कलाकार समाजको विषयहरूबीच उपस्थित रहेका थिए। दुबईमा गत रात्रि अनुष्ठित T20 एसिया कप महिला क्रिकेटमा भारतले थाइल्यान्डलाई 94 रनले परास्त गरी अभियान सुरु गरेको छ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत पहाँ शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडियम एफको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:20 र 49 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् रोजगार समाचार। सुनितपुर जिल्लाको तेजपुर, ढेकेझुली, ठेलामारा, चारद्वार र नौद्वार राजस्व चक्रमा खाली भएका सर्वमोट 43 गाउँ प्रधान यानि गाउँबुढाको पदको निम्ति आवेदन पत्र मागिएको छ। तनखा प्रत्येक महिना 14,000 रुपियाँ। प्रार्थी 10 कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ। प्रार्थीको उमेर 30 वर्षदेखि 65 वर्षभित्र हुनुपर्नेछ। प्रार्थी सम्पर्कित राजस्व

0: क्रममा स्थावर सम्पत्ति भएको हुनुपर्नेछ। अधिक जानकारीको निम्ति प्रार्थीले sonitpur.gov.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। इच्छुक प्रार्थीले निर्दिष्ट प्रपत्र पूर्ति गरी आवश्यक प्रपत्रसँग आउँदो 15 सितम्बर बेलुकी 5 बजेभित्र सुनितपुर जिल्लाको आयुक्त कार्यालयको कानुनगो शाखामा जम्मा दिनुपर्नेछ। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामको संगठनमा खाली भएका 389 वटा पदको निम्ति आवेदन पत्र मागिएको छ। म्यानेजरका पद 260 वटा, तनखा प्रत्येक महिना 60,000 रुपियाँदेखि 180,000 रुपियाँसम्म, प्रार्थीको उमेर 32 वर्षभित्र हुनुपर्नेछ। जुनियर एक्जिक्युटिभ पदको संख्या 129 वटा, तनखा प्रत्येक महिना 40,000 रुपियाँदेखि 140,000 रुपियाँसम्म, प्रार्थीको उमेर 27 वर्षभित्र हुनुपर्नेछ। पदअनुसार आवश्यक शिक्षागत अर्हता र अन्यान्य जानकारीको निम्ति साथै आवेदनको निम्ति वेबसाइट छ www.aai.aero। आवेदनको अन्तिम मिति हो 7 सितम्बर। असम लोकसेवा आयोगले 137 वटा भेटेनरी अफिसर, ब्लक भेटेनरी अफिसर पदको निम्ति आवेदन पत्र मागेको छ। प्रार्थी एनिमल हस्बेन्ड्री र भेटेनरी साइन्स विषयमा डिग्री भएको हुनुपर्नेछ। तनखा प्रत्येक महिना 30,000 रुपियाँदेखि 110,000 रुपियाँसम्म, साथै 12,700 रुपियाँ ग्रेड पे सहित अन्यान्य सुविधाहरू पनि उपलब्ध हुनेछ। प्रार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र हुनुपर्नेछ। अधिक जानकारी र आवेदनको निम्ति वेबसाइट animalhusbandry.assam.gov.in। आवेदनको अन्तिम मिति हो 8 सितम्बर। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो। समाचारपछि प्रस्तुत छ आजको शिशु कार्यक्रम। शिशु कार्यक्रम अन्तर्गत सुन्नुहोस् पूर्व प्रसारित यो शिशु कार्यक्रम माइसाम शिशु मञ्च बैठेलाङ्सु कार्बी आङ्लिङबाट प्रस्तुत गरेको। प्रस्तुतकर्ता हुनुहुन्छ युवराज छेत्री।
1: आजको अन्तर्वार्ता कार्यक्रममा हामीले हाम्रो स्टुडियोमा निम्त्याएर ल्याएका छौँ

0: आजको अन्तर्वार्ता कार्यक्रममा हामीले हाम्रो स्टुडियोमा निम्त्याएर ल्याएका छौँ वरिष्ठ लेखक साहित्यिक तथा साहित्य एकाडेमी पुरस्कार विजेता मुक्ति उपाध्याय ज्यूलाई। मुक्ति उपाध्याय ज्यू, हजुरलाई हाम्रो स्टुडियोमा धेरै धेरै स्वागत छ।
1: धेरै धेरै धन्यवाद तपाईँहरूलाई बोलाउनु भयो, माया गर्नुभयो
0: र हामी पनि धेरै खुसी र हर्ष अनुभव गरिरहेका छौँ तपाईँलाई आज हामीले हाम्रो स्टुडियोमा निम्ताउन पायौँ र हाम्रा श्रोताहरू समक्ष हजुरका दुई कुरा हामीले राख्न पाउन भए हामीले पनि धेरै खुसी अनुभव गरेका छौँ। र उपाध्यायज्यू, सबैभन्दा पहिले हाम्रा श्रोताहरूलाई तपाईँले आफ्नो परिचय छोटकरीमा दिनुहोस् त।
1: र सबैभन्दा पहिले म मेरा अति नै आत्मीय श्रोताहरूलाई नमस्कार गर्छु, सम्झना गर्छु।
2: आदरणीय श्रोतागण, विशेष तक्निकी असुविधाले गर्दाखेरि हामीले घोषित शिशु कार्यक्रम प्रसारण गर्न सकिनौँ। केही छिनपछि हामी शिशु कार्यक्रम पुनः प्रस्तुत गर्नेछौँ। त्यसअघि सिकाउनुहोस् यो गीत हिरा वाइवाको सुरमा।

0: हिरा वाइवाले गाएको यसपछि अब सिकार्नुहोस् पूर्व घोषित हाम्रो शिशु कार्यक्रम। यो शिशु कार्यक्रम अन्तर्गत सुन्नुहोस् पानपुर शिशु निकेतनबाट प्रस्तुत गरेको यो शिशु कार्यक्रम। प्रस्तुतकर्ता हुनुहुन्छ बसन्त लुइटेल।
1: नमस्कार, आज हामी पानपुर शिशु निकेतन जामगुरीहाटका ससाना शिशुहरूलाई लिएर एउटा शिशु विविध कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। र कार्यक्रम प्रस्तुत गर्नुभन्दा पहिले नानीहरू भन त अब के भन्नुपर्छ? पहिला
2: नमस्ते
1: नमस्ते भन्नुपर्छ। अब हामी तिमीहरूलाई केही सोध्छौँ भन्नुपर्छ है। ल, अब कसले के सुनाउँछ?
2: म कविता सुनाउँछु।
1: ल, पहिला तिम्रो नाम भन त।
2: नमस्ते, मेरो नाम स्मृति देवी।
1: लु, तिम्रो कविता सुनाऊ।
2: मेरो कविताको शीर्षक हो आमा। माया दियो, ममता दियो, मेरो हात समाई हिँड्न सिकायो। तिम्रो हात समाई मैले ताते ताते सिके। तिम्रो प्यारो बोली बोल्न मैले सिके। तिमीले आँसु पिएर मलाई अमृत पिलायो। तिम्रो न्यानो काखमा खुसी खुसी हुर्कायो। यस्ती महान आमालाई मेरो च प्रणाम। सयोजौनी तिम्रो काखमा हुर्किन पाऊ। नमस्ते।
1: आहा, कति राम्रो कविता गाइन् बहिनीले त। ल, ताली पड्काइदिउँ सबैले। अब आमा, आमालाई हामीहरूले सधैँ सम्मान गर्नुपर्छ। आमाले हामीलाई जन्माउनु भयो, हुर्काउनु भयो, ठुलो बनाउनु भयो, विद्या दिनुभयो है। अब कसले के सुनाउने हो?
3: म एउटा कविता सुनाउँछु।
1: कविता सुनाउने हो? ल, तिम्रो नाम भन।
3: मेरो नाम उज्जवल हो।
1: लु भन, कविता के हो?
3: मेरो कविताको शीर्षक हो गुरु। गुरु, गुरुको सेवा गर।
4: कार्यक्रम में अब वक्त हो चला है एक अंतराल का।